ملک فلم کا گیت آپ سن رہے تھے صفاقت علی اور ساتھیوں کی آوازوں میں. شکیل آزمی نے اس گیت کو لکھا تھا, انوراگ سیکیا کا سنگیت. चित्रलोक कार्यक्रम आप सुन रहे हैं विविध भारती राष्ट्रीय सेवा पर. आज है वर्ल्ड मिल्क डे, आज विश्व दुग्ध दिवस है. हर वर्ष 1 जून को मनाया जाता है. मनाने का उद्देश्य ये है कि स्वास्थ्य के लिए दूध के महत्व को जानना, डेयरी क्षेत्र के योगदान, या कहें कि डेयरी क्षेत्र के समग्र योगदान को जानना.